र क्रन्दनलाई देख्दा पनि हजुरको त्यो प्रसिद्ध दया र करुणा कहाँ हरायो? हजुर कसरी यति कठोर हुन सक्नुहुन्छ? हे लक्ष्मीकान्त, विधाताको नियम त हजुरकै इच्छाको एउटा सानो अंश मात्रै हो। यदि हजुरले चाहनुभयो भने भक्ति र संसारको करुणाको सम्बन्धलाई प्रकट गर्न चाहनुहुन्थ्यो। गरुडको यो निस्वार्थ प्रार्थनाले भगवानको करुणामय स्वभावलाई पूर्ण रूपमा जागृत गरायो। तसर्थ श्री नारायणले गरुडदेवलाई हेर्दै कानका लागि अमृतको धार जस्तै सुनिने गरे अत्यन्तै मधुर, सुखदायक र कल्याणकारी वचनमा भन्नुभयो, हे पंक्षीराज गरुड, तिम्रो यो परोपकारी र दयालु हृदय देखेर म अत्यन्तै प्रसन्न भएको छु। तिमीले यी भक्तहरूको दुःखलाई आफ्नै दुःख सम्झियो, यो नै साँचो वैष्णवको लक्षण हो। हे गरुण, यद्यपि विधाताको लेख अनुसार यिनीहरूको भाग्यमा पुत्रको सुख लेखिएको छैन, सात जन्मसम्म यिनीहरू निसन्तान हुने योग छ, परन्तु मेरा लागि मेरा भक्तहरूको आर्तनाद र तिम्रो यो प्रार्थना सृष्टिको कुनै पनि नियम भन्दा धेरै माथि छ। म आफ्ना भक्तलाई कहिले पनि निराश पारेर फर्काउन सक्दिन। तसर्थ हे गरुण, म तिम्रो यो प्रार्थनालाई स्वीकार गर्दछु। म सृष्टिको यो नियमलाई र विधाताको त्यो लेखलाई मेरो विशेष कृपाको शक्तिले यही छेड बदलिदिन्छु। म यस परम भक्त सुदेव ब्राह्मण र उनकी साध्वी पत्नी गौतमीलाई उनीहरूको मनले चिताएको जस्तै उनीहरूको इच्छा अनुसारकै एउटा परम श्रेष्ठ दिव्य र गुणवान पुत्र शीघ्र नै प्रदान गर्नेछु। अब यिनीहरूको जीवनमा शोकको कुनै स्थान रहने छैन। भगवान श्री हरि नारायणको यस्तो अत्यन्तै अनुकूल, सुखद र अमृतमय वचन सुनेपछि पंक्षीराज गरुडको हर्षको कुनै सीमा रहेन। उहाँ अति नै प्रसन्न हुनुभयो र भगवानको अनुमति पाएपछि गरुडदेवले आफ्नो दिव्य शक्तिको स्मरण गर्नुभयो। उहाँले भगवानको कृपाको अंशलाई धारण गर्दै तत्कालै त्यस ताम्रपर्णी नदीको किनारमा एउटा अलौकिक चमत्कार प्रकट गरिदिनुभयो। गरुडदेवले आफ्नो दिव्य सामर्थ्य र भगवानको आशीर्वादको बलले त्यसै क्षण सुदेव र गौतमीको सामुन्य एउटा अत्यन्तै सुन्दर, तेजस्वी बाल सूर्य जस्तै चम्किलो मुखमण्डल भएको र माता पिताका समस्त उत्तम गुणहरूसँग पूर्ण रूपमा मेल खाने दिव्य पुत्र प्रकट गरेर उनीहरूको काखमा सुम्पिदिनुभयो। त्यो बालकको शरीरबाट एउटा अलौकिक सुगन्ध र प्रकाश निस्किरहेको थियो, जसले गर्दा सुदेवको त्यो अँध्यारो कुटी र उनीहरूको जीवनको अन्धकार क्षणभरमै टाढा भयो। त्यो दिव्य बालकको स्पर्श पाउने बित्तिकै ब्राह्मण सुदेवको मुर्छा तत्कालै हट्यो। उनी जुरुक्क उठे र आफ्नो अगाडि साक्षात भगवानको मुस्कुराइरहेको रूप र गरुडको कृपाले प्राप्त भएको त्यो सुन्दर पुत्रलाई देखेर परमानन्दको सागरमा डुबे। गौतमीले त्यो बालकलाई आफ्नो छातीमा टाँसेर राखिन् र उनको मातृत्वको तिर्खा मेटियो। ती विप्र दम्पतिले भगवान श्रीहरि र गरुडदेवको चरणमा बारम्बार दण्डवत प्रणाम गर्दै कृतज्ञता व्यक्त गरे। उनीहरूको 4000 वर्षको तपस्या आज साँच्चीकै सफल भएको थियो र उनीहरूले विधाताको भाग्यको रेखालाई समेत भगवानको कृपा र गरुडको माध्यमबाट बदल्न सफल भएका थिए। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई हेर्दै गम्भीर स्वरमा भन्नुहुन्छ, हे राजन दृढ धनुवा, यस प्रकार तिम्रो पूर्व जन्ममा रहेका सुदेव ब्राह्मणका रूपमा तिमीले विधाताको सात जन्मको निसन्तान रहने भाग्यको कठोर नियमलाई पनि भगवान विष्णु र गरुडको असीम कृपाद्वारा परिवर्तन गराएका थियौ। गरुडदेवले तिम्रो त्यो भक्ति र तपस्याबाट प्रसन्न भएर नै तिमीलाई त्यो दिव्य र अनुपम पुत्र प्रदान गर्नुभएको थियो। हे महाराज, ईश्वरको कृपा र भक्तिको शक्ति कति महान छ भन्ने कुरा तिमीले यस इतिहासबाट बुझ्नुपर्छ। तर अब यो प्रश्न उठ्छ कि पूर्व जन्ममा यति ठूलो तपस्या गर्ने र साक्षात भगवानको दर्शन पाउने तिमी सुदेव ब्राह्मण यस जन्ममा कसरी राजा दृढ धनुवाका रूपमा जन्म लियौ? र त्यो सुगाले वनमा तिमीलाई कुन रहस्यको कुरा सुनाएको थियो जसले तिम्रो हृदयमा सुल जस्तै बिजिरहेको छ? र त्यो सुगा वास्तवमा को थियो?
यो सम्पूर्ण परम पावन रहस्यमय र आश्चर्यजनक वृत्तान्त म तिमीलाई आगामी 16 अध्यायमा विस्तार पूर्वक सुनाउनेछु र जसलाई सुनेपछि तिम्रो मनको सबै भ्रम र संशय सधैँका लागि नष्ट हुनेछ। सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनवालाई उनको पूर्वजन्मको यो अद्भुत कथा सुनाएर उनको आत्मिक चेतनालाई जागृत गराउनुभयो। यो कथा परम पवित्र र मनुष्यका समस्त पापहरूलाई नष्ट गर्ने खालको छ। अब सुदेव ब्राह्मणले पुत्र प्राप्त गरेपछि त्यस बालकको लालन पालन कसरी गरे र त्यो बालकको कारण सुदेवको जीवनमा कुन नयाँ र अनौठो संकट आइपर्यो र भगवान पुरुषोत्तम मासको व्रतको महिमा त्यहाँ कसरी प्रकट भयो, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 16 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा पूर्वजन्म वृत्तान्ते सुदेव पुत्र प्राप्ति वर्णन नाम 15 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: Jordi.
1: अध्यात्म ज्योति अध्यात्म

0: तपाईं अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभिल।
4: कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र लाखिल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: आदरणीय श्रोता, कार्यक्रम वन्दना अहिले यहाँ सुन्दै हुनुहुन्छ। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
3: आदरणीय श्रोता, कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुति कार्यक्रम वन्दनामा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान।

0: खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: क्याप्टेन रेग्मीज फार्म हाउस,
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस,
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345454,
4: 9849527181।

0: यो एफएम अध्यात्म ज्योति।
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
4: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: यो हो FM अध्यात्म ज्योति।
1: प्रत्येक आइतबार बिहान 8 बजेदेखि 9 बजेसम्म यहाँहरूकै शुभ सन्देश, शुभेच्छा र प्रेरक प्रसङ्गका साथमा कार्यक्रम शुभ प्रभात सुन्न सक्नुहुनेछ मात्र FM अध्यात्म ज्योति 104.8 MHz। FM अध्यात्म ज्योतिको प्रस्तुति कार्यक्रम वन्दना प्रत्येक आइतबार बिहान 6 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ केवल FM अध्यात्म ज्योति 104.8 MHz। कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
1: प्रत्येक दिन साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल FM अध्यात्म ज्योति 104.8 MHz।

0: अध्यात्म ज्योति 104.8 अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती

अवस्थ आदरणीय श्रोता, कार्यक्रम वन्दनाको समय यति नै। कार्यक्रमबाट अहिलेलाई प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त सुखद रहोस्, मङ्गल रहोस्, यही कामनाका साथमा।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 5 56।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेंट एंड फाइनेंस कंपनी लिमिटेड यहाँ को विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबीबीएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 15 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 15 अध्याय, अर्थात् 15 अध्याय।

आदरणीय श्रोता, अगाडिको प्रसङ्गमा अब सुतजी भन्नुहुन्छ, हे परम पावन सोनक आदि ऋषिगण, अब म यहाँहरूलाई महर्षि वाल्मीकि र राजा दृढधनुवा बीच भएको त्यो परम पावन संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको मनमा रहेको अज्ञानता र मोहको जाललाई जरैदेखि नष्ट गरिदिन्छ। परम पूजनीय त्रिकालदर्शी महर्षि वाल्मीकि सूर्य वंशका प्रतापी राजा दृढधनुवालाई उनको पूर्वजन्मको दिव्य र विस्मयकारी इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन, जब ताम्रपर्णी नदीको पावन किनारमा 4000 वर्षको कठोर र अभूतपूर्व तपस्याको फलस्वरूप साक्षात भगवान श्रीहरि नारायण आफ्नो भव्य चतुर्भुज रूपमा पंक्षीराज गरुडमा सवार भएर प्रकट हुनुभयो, तब ब्राह्मण सुदेवको आनन्दको कुनै सीमा रहेन। उनको सम्पूर्ण शरीर पुलकित भयो, आँखाहरूबाट प्रेमाश्रुको अविरल धारा बग्न थाल्यो र उनले भगवान मुकुन्दको चरण कमलमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। साष्टाङ्ग प्रणाम गरिसकेपछि त्यो परम ज्ञानी र निष्कलङ्क विप्र सुदेव भगवानको त्यो अनुपम नीलमणि जस्तै चम्किलो श्याम वर्णको स्वरूपलाई आफ्नो आँखामा सजाउँदै दुवै हात जोडेर गदगद कण्ठले स्तुति गर्न थाले। हे जगन निवास, हे कमल लोचन, हे भक्त वत्सल, हजुरको जय होस्। हजुर यो चराचर ब्रह्माण्डका एकमात्र सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुनुहुन्छ। हजुरका चरण कमलबाट निस्किएको गङ्गा जलले तीनै लोकलाई पवित्र बनाउँछ। हे देव, हजुर आफ्ना भक्तहरूको दुःख र कष्टलाई हरण गर्ने करुणामय हुनुहुन्छ। मैले हजुरको दर्शन पाएँ, मेरो यो मानव जन्म, मेरो यो ब्राह्मण कुल र मेरो यो सम्पूर्ण जीवन आज सफल भयो। हजुरको यो दिव्य दर्शन पाएपछि मेरो अज्ञानताको अन्धकार पूर्ण रूपमा नष्ट भएको छ। हे प्रभु, हजुर सर्वज्ञ हुनुहुन्छ, हजुरको महिमा अनन्त छ। वेद र उपनिषदहरूले पनि हजुरको वास्तविक स्वरूपको पूर्ण वर्णन गर्न सक्दैनन्। म हजुरको शरणमा आएको छु, मलाई रक्षा गर्नुहोस्। यस प्रकार सुदेव ब्राह्मणले अत्यन्तै भावुक र भक्तिपूर्ण शब्दहरूद्वारा भगवान श्रीहरिको महिमा गाउँदै उहाँको चरण कमलको महिमा वर्णन गर्दै स्तुति गरे। स्तुति समाप्त गरिसकेपछि उनी भगवानको अगाडि अत्यन्तै विनम्र, शान्त र अनुशासित भएर ईश्वरको कृपाको आशा राख्दै हात जोडेर बसे। उनको मनमा एकातिर भगवानको दर्शन पाएको असीम आनन्द थियो भने अर्कोतिर आफ्नो मनमा लामो समयदेखि रहेको सन्तानहीनताको पीडालाई शान्त पार्ने तीव्र अभिलाषा पनि थियो। आफ्ना अनन्य र निष्कपट भक्त सुदेवको यस्तो दिव्य, निष्पाप र प्रेमपूर्ण स्तुति सुनेपछि भगवान श्रीहरि नारायण अत्यन्तै प्रसन्न हुनुभयो। उहाँको मुखमण्डलमा रहेको मधुर मुस्कान अझ बढी प्रगाढ भयो। उहाँको कमल नयनबाट सुदेव प्रति अगाध करुणा र वात्सल्यको अमृत बर्सिरहेको थियो। तसर्थ भगवान नारायणले आफ्नो भक्तको स्तुति सुनेपछि आकाशमा मडारिने नयाँ जलले भरिएको मेघको गर्जन जस्तै गम्भीर, मधुर, ओजस्वी र ब्रह्माण्डलाई गुन्जायमान बनाउने दिव्य वाणीमा सुदेवलाई सम्बोधन गर्दै भन्नुभयो, हे वत्स सुदेव, हे श्रेष्ठ ब्राह्मण, तिम्रो यो अनन्य भक्ति, तिम्रो यो पवित्र आचरण र तिम्री पत्नी गौतमी सहित तिमीले ताम्रपर्णी नदीको किनारमा गरेको यो 4000 वर्षको अत्यन्तै घोर, उग्र र अभूतपूर्ण तपस्याबाट म पूर्ण रूपमा सन्तुष्ट र प्रसन्न भएको छु। तिम्रो यो तपस्याको तेजले गर्दा तिनै लोक डगमगाएका छन्। हे विप्रवर, म तिम्रो सामु प्रकट भएको छु र म तिम्रो दुःखको अन्त्य गर्न चाहन्छु। तसर्थ तिम्रो मनमा जुनसुकै इच्छा वा अभिलाषा भए तापनि तिमी बिना कुनै संकोच मबाट आफ्नो मनपर्ने वर माग, म तिमीलाई त्यो वरदान अवश्य प्रदान गर्नेछु। यो संसारमा मेरो लागि आफ्ना भक्तलाई दिन नसकिने कुनै पनि वस्तु छैन।
आदरणीय श्रोता, भगवान श्रीहरिको यस्तो अत्यन्तै दयालु, कल्याणकारी र मधुर वचन सुनेपछि ब्राह्मण सुदेवको हृदय खुसीले गदगद भयो। उनलाई लाग्यो कि अब उनको जीवनको सबैभन्दा ठूलो दुःख, उनको घरको शून्यपन र उनको निसन्तान हुनुको अभिशाप सधैँका लागि अन्त्य हुनेछ। उनले आफ्नी पत्नी गौतमीले दिएको उपदेश र आफ्नो मनको पुरानो पीडालाई सम्झिए। सुदेवले पुनः एकपटक भगवानको दिव्य चरणमा शिर निहुराउँदै अत्यन्तै आदर र अनुनय विनयका साथमा भने, हे नाथ, हे सर्वेश्वर, हे अनाथका नाथ, यदि हजुर मेरो यस तुच्छ र कठोर तपस्याबाट साँच्चीकै प्रसन्न हुनुभएको हो भने, यदि म हजुरको कृपाको पात्र बनेको छु भने, मलाई यो संसारको धन दौलत ऐश्वर्य राजपाट वा स्वर्गको सुख केही पनि चाहिँदैन। मेरो कुटी सधैँ सुनसान रहन्छ। म र मेरो पत्नी सन्तानको अभावमा दिन रात आन्तरिक रूपमा जलिरहेका छौँ। तसर्थ हे दीनबन्धु, मलाई हजुरको कृपा स्वरूप एउटा अत्यन्तै श्रेष्ठ गुणवान, दीर्घायु, सदाचारी र हाम्रो कुलको नाम रोशन गर्ने उत्तम पुत्र प्रदान गर्नुहोस्, जसले यस लोकमा हाम्रो सेवा गरोस् र परलोकमा हाम्रो सद्गतिका लागि पिण्डदान र तर्पण गरोस्। मेरो घरको यो सुन्नतालाई मेटाइदिनुहोस्। यही मेरो एकमात्रै ठूलो अभिलाषा हो। ब्राह्मण सुदेवको यस्तो करुण र पुत्र प्राप्तिको तीव्र इच्छाले भरेको वचन सुनेपछि भगवान श्रीहरि नारायणको प्रसन्न मुखमण्डल अचानक के गम्भीर र उदास भयो। उहाँले आफ्ना भक्तको भक्तिलाई त देख्नु भएको थियो, तर सृष्टिको अटल नियम र कर्मको सिद्धान्तको मर्यादा पनि उहाँको हातमा थियो। भगवान श्रीहरिले सुदेवलाई हेर्दै अत्यन्तै गम्भीर र केही निष्ठुर जस्तो सुनिने स्वरमा भन्नुभयो, हे वत्स सुदेव, तिम्रो यो माग सुनेर मेरो हृदय पनि करुणाले भरिएको छ। परन्तु हे श्रेष्ठ ब्राह्मण, म तिमीलाई सृष्टिको एउटा यस्तो कठोर र अटल सत्य बताउन गइरहेको छु, जसलाई सुन्दा तिमीलाई कष्ट हुन सक्छ। हे विप्र, पुत्रको सुख र सन्तानको सौभाग्य सृष्टिकर्ता विधाता ब्रह्माले तिम्रो यस जन्मको भाग्यको पानामा लेखेका छैनन्। अब तिमीले मलाई पुत्रको वरदान माग्यौ, तब मैले तिम्रो भाग्य अभिलेखको सबै अक्षरहरू र तिम्रा पूर्व जन्मका कर्महरूको गहिरो लेखाजोखा ध्यानपूर्वक हेरे। हे वत्स, तिम्रो पूर्वजन्मको कर्मको गम्भीर दोषका कारण विधाताको त्यो लेख अनुसार तिमीलाई केवल यस जन्ममा मात्र होइन, बरु आगामी 7 जन्मसम्म पनि अलिकति पनि पुत्रको सुख प्राप्त हुने योग छैन। 7 जन्मसम्म तिमी निसन्तान नै रहनेछौ। यो विधाताको अमेट लेख हो। म सृष्टिको नियम र कर्मको यो गतिलाई सामान्यतया बदल्न सक्दिन, किनकि यो ब्रह्माण्ड कर्मैकै नियममा आधारित छ। तसर्थ हे ब्राह्मण, तिम्रो भाग्यमा पुत्रको सुख नभएका कारण तिमी पुत्र बाहेक अरू कुनै ठूलो वरदान, जस्तै मोक्ष, अक्षय धन वा स्वर्गको सुख माग, म त्यो तत्कालै दिनेछु। तर पुत्र दिनु मेरो लागि सृष्टिको नियम विपरीत हुन जान्छ। जब ब्राह्मण सुदेवले साक्षात भगवान श्रीहरि नारायणको मुखार बिन्दबाट यस्ता कठोर, निराशाजनक र वज्र प्रहार जस्तै निष्ठुर वचनहरू सुने, तब उनको सम्पूर्ण संसार नै उथल पुथल भयो। उनले सोचेका थिए कि भगवान प्रकट भएपछि उनको सबै दुःखको अन्त्य हुनेछ, तर यहाँ त स्वयं भगवानले नै उनलाई 7 जन्मसम्म निसन्तान रहने भयानक श्राप जस्तो सत्य सुनाइदिनुभयो। भगवानको यो वचन सुदेवका लागि सहन सक्ने क्षमता भन्दा धेरै बाहिर थियो। उनको हृदयमा यति ठूलो आघात पुग्यो कि उनको शरीरको सम्पूर्ण शक्ति क्षणभरमै हराएर गयो। जसरी कुनै जङ्गलमा एउटा ठूलो विशाल र बलियो रुखलाई जराबाटै बनचोरोले काटेर ढालिँदा त्यो भुइँमा पछारिन्छ, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव चेतनाहीन मूर्छित भएर ताम्रपर्णी नदीको त्यसै बालुवामा धरती माथाको काखमा ढ्याम्मै ढले। उनको मुखबाट एउटा सानो आवाज पनि निस्कन सकेन। उनको संसार अँध्यारो भएको थियो। उनको 4000 वर्षको तपस्याको अन्त्य यस्तो भयानक मानसिक आघातमा होला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन्।
आफ्ना परम पूजनीय पति सुदेवलाई भगवानको अगाडि यसरी चेतनाहीन भएर एउटा मृत रुख जस्तै धरतीमा पछारिएको देखेर उनकी साधारण तर परम सुशीला पतिव्रता साध्वी पत्नी गौतमीको हृदय टुक्रा टुक्रा भयो। उनी आफ्नो पतिको यो अवस्था र आफूहरू सधैँका लागि पुत्रको सुखबाट वञ्चित भएको कठोर सत्यलाई सहन नसकेर भक्कानिएर रोइन्। उनको रुवाईले ताम्र पर्णी नदीको सम्पूर्ण वातावरणलाई नै शोकमग्न बनाइदियो। उनी आफ्ना पतिको शिरलाई आफ्नो काखमा राखेर घरिघरि आँसु बगाउँदै विलाप गर्न थालिन्। उनलाई आफ्नो भाग्य र आफ्नो निसन्तान जीवनप्रति अत्यन्तै गहिरो दुःख भयो। तर गौतमी महर्षि गौतमकी पुत्री थिइन्। उनको रगतमा र उनको संस्कारमा आध्यात्मिक ज्ञान र विवेकको ठूलो शक्ति थियो। केही समय रोएपछि उनले आफ्नो मनलाई बलियो बनाइन् र आफ्नो भित्री आत्मिक धैर्यलाई जागृत गरिन्। उनले बुझिन् कि यसरी रोएर र भगवानको अगाडि हिम्मत हारेर समस्याको समाधान हुँदैन। तसर्थ त्यो महान नारी गौतमीले आफ्नो आँसु पोछिन् र आफ्नो काखमा मूर्छित अवस्थामा रहेका आफ्ना स्वामीलाई बिस्तारै हल्लाउँदै अत्यन्तै गम्भीर र विवेकपूर्ण अनि ढाडस दिने स्वरमा भन्न थालिन्, हे नाथ, हे मेरा प्राणेश्वर, कृपा गरेर धीरज धारण गर्नुहोस्। आफ्नो मनलाई यसरी कमजोर नबनाउनुहोस् र उठ्नुहोस्। हे स्वामी, साक्षात ब्रह्माण्डका नायक भगवान नारायण हाम्रा अगाडि उभिनु भएको छ। विधाताले हाम्रा ललाटमा जे जति सुख वा दुःखको रेखा लेखिदिएका छन् त्यो त हामीले यस धरतीमा जन्म लिएपछि अवश्य नै भोग्नुपर्छ। प्रारब्धको यो भोग कसैले पनि टारेर टर्दैन। सुख र दुःख त जीवनका दुईवटा पाङ्रा हुन्। यदि हाम्रा भाग्यमा सात जन्मसम्म पुत्रको सुख छैन भने हामीले भगवानको त्यो न्यायपूर्ण निर्णयलाई स्वीकार गर्नुपर्छ। भगवानको उपस्थितिमा यसरी आशा रहित भएर ढल्नु हजुर जस्तो ज्ञानी ब्राह्मणलाई सुहाउँदैन। उठ्नुहोस् र ईश्वरको इच्छालाई शिरोधार्य गर्नुहोस्। आदरणीय श्रोता, ताम्रपर्णी नदीको किनारमा चलिरहेको यो अत्यन्तै कारुणिक, हृदय विदारक र शोकमग्न दृश्यलाई भगवान विष्णुका परम वाहन वेद स्वरूप पंक्षीराज गरुडदेवले धेरै नजिकबाट नियालिरहनु भएको थियो। गरुड जो स्वयं महापराक्रमी र भगवानका अनन्य सेवक हुनुहुन्छ, उहाँको विशाल र दयालु हृदय त्यस ब्राह्मण दम्पतिको असीम वेदना र विलाप देखेर पुरै पग्लियो। गौतमीको त्यो तीव्र शोक र सुदेवको त्यो मृत प्राय अवस्थाले गरुडको अन्तकरणलाई नराम्रोसँग हल्लाइदियो। त्यो ब्राह्मण दम्पतिको दुःखबाट उत्पन्न भएको गहिरो सहानुभूति र करुणाले गर्दा गरुडदेवको शरीर काम्न थाल्यो। उहाँका आँखाहरू पनि रसाएर आए। उहाँले आफ्ना दुवै ठूला पखेटालाई जोडेर भगवान श्रीहरिको अगाडि आफ्नो शिर झुकाउँदै अत्यन्तै विनम्र र केही गुनासो मिश्रित स्वरमा प्रार्थना गर्न थाल्नुभयो। गरुडले भन्नुभयो, हे हरि, हे जगन्नाथ, हे दीन दयाल, कृपा गरेर एकपटक आफ्नो दिव्य दृष्टि तल गर्नुहोस् र यो शोकको अगाध समुद्रमा डुबेकी असहाय भएर रोइरहेकी ब्राह्मणी गौतमीलाई हेर्नुहोस् र आफ्ना आँखाहरूबाट निरन्तर बगिरहेको आँसुका कारण व्याकुल भई चेतनाहीन भएर धरतीमा ढलेका ती परम भक्त ब्राह्मण सुदेवलाई हेर्नुहोस्। हे प्रभु, हजुरलाई त यो संसारले दीन बन्धु र भक्त वत्सल भन्दछन्। हजुर त आफ्ना भक्तहरूको सानो दुःख पनि सहन नसक्ने दयालु हुनुहुन्छ। तर आज यी अनन्य भक्तहरू जसले हजुरकै लागि 4000 वर्षसम्म आफ्नो शरीरलाई सुकाएर कठोर तपस्या गरे, उनीहरूको यो महादुःख र क्रन्दनलाई देख्दा पनि हजुरको त्यो प्रसिद्ध दया र करुणा कहाँ हरायो? हजुर कसरी यति कठोर हुन सक्नुहुन्छ? हे लक्ष्मीकान्त, विधाताको नियम त हजुरकै इच्छाको एउटा सानो अंश मात्रै हो। यदि हजुरले चाहनुभयो भने भाग्यको रेखालाई छेडभरमै बदल्न सक्नुहुन्छ। कृपा गरेर आफ्ना यी भक्तहरूको लाज राख्नुहोस् र उनीहरूलाई यो शोकको सागरबाट उद्धार गर्नुहोस्। आफ्ना परम प्रिय र निष्ठावान वाहन गरुडदेवको यस्तो करुणाले भरिएको तार्किक र भक्तिपूर्ण प्रार्थना सुनेपछि भक्तवत्सल भगवान श्री हरि नारायणको हृदय झनभरि द्रवीभूत भयो।
वास्तवमा भगवान त आफ्ना भक्तहरूको परीक्षा लिइरहनु भएको थियो र गरुडको माध्यमबाट उहाँहरूको भक्ति र संसारको करुणाको सम्बन्धलाई प्रकट गर्न चाहनुहुन्थ्यो। गरुडको यो निस्वार्थ प्रार्थनाले भगवानको करुणामय स्वभावलाई पूर्ण रूपमा जागृत गरायो। तसर्थ श्री नारायणले गरुड देवलाई हेर्दै कानका लागि अमृतको धार जस्तै सुनिने गरे अत्यन्तै मधुर सुखदायक र कल्याणकारी वचनमा भन्नुभयो, हे पंक्षीराज गरुड, तिम्रो यो परोपकारी र दयालु हृदय देखेर म अत्यन्तै प्रसन्न भएको छु। तिमीले यी भक्तहरूको दुःखलाई आफ्नै दुःख सम्झियौ, यो नै साँचो वैष्णवको लक्षण हो। हे गरुण, यद्यपि विधाताको लेख अनुसार यिनीहरूको भाग्यमा पुत्रको सुख लेखिएको छैन, सात जन्मसम्म यिनीहरू निसन्तान हुने योग छ, परन्तु मेरा लागि मेरा भक्तहरूको आर्तनाद र तिम्रो यो प्रार्थना सृष्टिको कुनै पनि नियमभन्दा धेरै माथि छ। म आफ्ना भक्तलाई कहिले पनि निराश पारेर फर्काउन सक्दिन। तसर्थ हे गरुण, म तिम्रो यो प्रार्थनालाई स्वीकार गर्दछु। म सृष्टिको यो नियमलाई र विधाताको त्यो लेखलाई मेरो विशेष कृपाको शक्तिले यही छेड बदलिदिन्छु। म यस परम भक्त सुदेव ब्राह्मण र उनकी साध्वी पत्नी गौतमीलाई उनीहरूको मनले चिताएको जस्तै उनीहरूको इच्छा अनुसारकै एउटा परम श्रेष्ठ दिव्य र गुणवान पुत्र शीघ्र नै प्रदान गर्नेछु। अब यिनीहरूको जीवनमा शोकको कुनै स्थान रहने छैन। भगवान श्रीहरि नारायणको यस्तो अत्यन्तै अनुकूल सुखद र अमृतमय वचन सुनेपछि पंक्षीराज गरुडको हर्षको कुनै सीमा रहेन। उहाँ अति नै प्रसन्न हुनुभयो र भगवानको अनुमति पाएपछि गरुडदेवले आफ्नो दिव्य शक्तिको स्मरण गर्नुभयो। उहाँले भगवानको कृपाको अंशलाई धारण गर्दै तत्कालै त्यस ताम्रपर्णी नदीको किनारमा एउटा अलौकिक चमत्कार प्रकट गरिदिनुभयो। गरुडदेवले आफ्नो दिव्य सामर्थ्य र भगवानको आशीर्वादको बलले त्यसै क्षण सुदेव र गौतमीको सामुन्य एउटा अत्यन्तै सुन्दर तेजस्वी बाल सूर्य जस्तै चम्किलो मुखमण्डल भएको र माता पिताका समस्त उत्तम गुणहरूसँग पूर्ण रूपमा मेल खाने दिव्य पुत्र प्रकट गरेर उनीहरूको काखमा सुम्पिदिनुभयो। त्यो बालकको शरीरबाट एउटा अलौकिक सुगन्ध र प्रकाश निस्किरहेको थियो जसले गर्दा सुदेवको त्यो अँध्यारो कुटी र उनीहरूको जीवनको अन्धकार क्षणभरमै टाढा भयो। त्यो दिव्य बालकको स्पर्श पाउने बित्तिकै ब्राह्मण सुदेवको मूर्छा तत्कालै हट्यो। उनी जुरुक्क उठे र आफ्नो अगाडि साक्षात भगवानको मुस्कुराइरहेको रूप र गरुडको कृपाले प्राप्त भएको त्यो सुन्दर पुत्रलाई देखेर परमानन्दको सागरमा डुबे। गौतमीले त्यो बालकलाई आफ्नो छातीमा टाँसेर राखिन् र उनको मातृत्वको तिर्खा मेटियो। ती विप्र दम्पतिले भगवान श्रीहरि र गरुडदेवको चरणमा बारम्बार दण्डवत प्रणाम गर्दै कृतज्ञता व्यक्त गरे। उनीहरूको 4000 वर्षको तपस्या आज साँच्चीकै सफल भएको थियो र उनीहरूले विधाताको भाग्यको रेखालाई समेत भगवानको कृपा र गरुडको माध्यमबाट बदल्न सफल भएका थिए। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई हेर्दै गम्भीर स्वरमा भन्नुहुन्छ, हे राजन दृढ धनुवा, यस प्रकार तिम्रो पूर्व जन्ममा रहेका सुदेव ब्राह्मणका रूपमा तिमीले विधाताको सात जन्मको निसन्तान रहने भाग्यको कठोर नियमलाई पनि भगवान विष्णु र गरुडको असीम कृपाद्वारा परिवर्तन गराएका थियौ। गरुडदेवले तिम्रो त्यो भक्ति र तपस्याबाट प्रसन्न भएर नै तिमीलाई त्यो दिव्य र अनुपम पुत्र प्रदान गर्नुभएको थियो। हे महाराज, ईश्वरको कृपा र भक्तिको शक्ति कति महान छ भन्ने कुरा तिमीले यस इतिहासबाट बुझ्नुपर्छ। तर अब यो प्रश्न उठ्छ कि पूर्व जन्ममा यति ठूलो तपस्या गर्ने र साक्षात भगवानको दर्शन पाउने तिमी सुदेव ब्राह्मण यस जन्ममा कसरी राजा दृढ धनुवाका रूपमा जन्म लियौ र त्यो सुगाले वनमा तिमीलाई कुन रहस्यको कुरा सुनाएको थियो जसले तिम्रो हृदयमा सुल जस्तै बिजिरहेको छ र त्यो सुगा वास्तवमा को थियो? त्यो सम्पूर्ण परम पावन रहस्यमय र आश्चर्यजनक वृत्तान्त म तिमीलाई आगामी 16 अध्यायमा विस्तार पूर्वक सुनाउनेछु र जसलाई सुनेपछि तिम्रो मनको सबै भ्रम र संशय सधैँका लागि नष्ट हुनेछ।
सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई उनको पूर्वजन्मको यो अद्भुत कथा सुनाएर उनको आत्मिक चेतनालाई जागृत गराउनुभयो। यो कथा परम पवित्र र मनुष्यका समस्त पापहरूलाई नष्ट गर्ने खालको छ। अब सुदेव ब्राह्मणले पुत्र प्राप्त गरेपछि त्यस बालकको लालन पालन कसरी गरे र त्यो बालकको कारण सुदेवको जीवनमा कुन नयाँ र अनौठो संकट आइपर्यो र भगवान पुरुषोत्तम मासको व्रतको महिमा त्यहाँ कसरी प्रकट भयो, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 16 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा पूर्व जन्म वृत्तान्ते सुदेव पुत्र प्राप्ति वर्णन नाम पञ्चदशो अध्याय सम्पूर्ण। जय श्रीमन नारायण। जय।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा, शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। व्यावसायिक सन्देशहरूपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यस कार्यक्रम भजन प्रवाहमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

0: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। FM अध्यात्म ज्योति 104.8
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 98 0 18 30 0 0 7।

0: मानिसको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
0: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
0: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
0: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
0: सम्पर्क नम्बर
1: 9141470161
0: 9032454
1: 9049528781
2: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8

अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। कार्यक्रम भजन प्रवाहमा आदरणीय श्रोता यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

0: জলজি
1: আধ্যাত্ম জ্যোতি।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योतिको अबको प्रस्तुति कार्यक्रम शुभ प्रभात।
1: नमस्कार आदरणीय श्रोता, कार्यक्रम शुभ प्रभातमा यहाँलाई स्वागत छ। अबको करिब करिब एक घण्टा म प्रस्तोता युवेन्द्र यो कार्यक्रममा यहाँलाई केही सुमधुर भजनहरू सुनाउनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुप्रभात।
1: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात एफएम अध्यात्म ज्योति 104.8। इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आधुनिक श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 8:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुप्रभात।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत गैस अपच ये समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवन लाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बने को यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेट लाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808300007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोट गढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032445
4: 9829 5287

अवस्थ आदरणीय श्रोता, प्रस्तुति भजन का साथ साथ ही कार्यक्रम को भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुत म युवेन्द्र बिदा माग्दछु। नमस्कार। मनमा शान्ति, जीवनमा ज्योति।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
1: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
0: त्यसैले
1: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
2: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
4: सम्पर्क नम्बर 5320411 9802076888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
5: कहिले अइया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
6: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
5: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
6: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: सम्पर्क 98018 30007।
2: क्याप्टेन रेग्मी

0: 64
1: 9832 4554
0: 9849 5287 81।
2: FM अध्यात्म ज्योति शांति रेडियो।

श्रोता यहाँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

sala.

0: FM is a 104.8 megahertz. Yeah, I'm eight. Yeah, for phone now. Hey, is it Mifid? Mifid, man. Mifid. Mifid. Mifid.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
3: जाडो भएपछि लगाउनु परेन त?
2: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
3: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
2: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
2: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
3: ल लिनुहोस्
2: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
3: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
2: स्वाद मात्र होइन प्रेम पस्कने
4: स्वाद मात्र होइन प्रेम पस्कने
5: शुद्धता पाउन कति गाह्रो भइसक्यो
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ
5: त्यसैले शुद्धता नै खोजौं जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
8: सम्पर्क नम्बर 5320411 9820076888
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान
9: Four eight.

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

104.8.

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: One oh four eight.

0: 104.8.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: 248.
1: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान घरै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर

0: जयफुल, पेट स्वस्थ, जीवन सरल, एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
3: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
5: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

0: 104.8.
1: We'll be right back.

0: 104.8.
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ
7: त्यसैले शुद्धता नै खोजौँ
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
11: जेजे ज्वेलर्स बसन्तपुर न्यु रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
12: सम्पर्क नम्बर 5320411 98026788
10: जे जे ज्वेलर्स शुद्धताको पहिचान

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One, oh, four, eight.

0: FM AJ 104.8.
1: Gule Gulzar, ruk ja. Oh, hare dupatte wale.

0: 1048.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे SR-Lax 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लेक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण SR-Lax प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
7: जाडो भएपछि लगाउनु परेन त
6: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
7: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै

आदरणीय श्रोता यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048. Stay

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-15-344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: above.
1: Wow, wow.
0: Down and down.
1: Out, out. Shrash the tailor.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

FM AJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 MHz
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र सोरुम।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरुबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 와
1: 와우 와
0: 자오나 자오
1: 아우타 아우 Shrestha tailoring
0: Yeah baby yeah
2: Silver State सबै भन्दा पुरानो चाँदी को एक मात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227545356

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक
1: काठमाडौँ।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौँ।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98020 76888।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: सबैतिर हडबड, कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 98 41 470 164,
6: 98 32 45 54,
5: 98 49 5 28 7 81।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसा

0: 5851
1: 98 49 528 781
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
3: जहाँ हेर्यो त्यहाँ मिसाउ
4: शुद्धताको पहिचान
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
6: जाडो भएपछि लगाउनु परेन त
5: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
6: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्छ

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: एफएमएजे 104.8 मेगाहर्जमा अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही सदाबहार हिन्दी फिल्मी गीतहरूबाट।
1: ऐ तंग दिल

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

टुक टुक टुक टुक प्यार करूंगी।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 98 41 470 161,
6: 98 032 45 54,
5: 98 49 5 28 7 81।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै मलाई त लगाउनु परेको छैन त। मैले जस्तो थर्मोकोल लगाऊ न, न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

248.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9802076888।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: FM अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: श्रेष्ठ टेलरिङ,
2: चिर परिचित, यहाँ श्रेष्ठ टेलरिङ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445 54,
3: 9849, 5287181।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति सन्ध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति सङ्गीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: सर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
2: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सुस्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र संतुष्टि को लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9800076888।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032454,
11: 9549528781।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला आठ बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 15 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 15 अध्याय अर्थात् 15 अध्याय।

आदरणीय श्रोता, अगाडिको प्रसङ्गमा अब सुतजी भन्नुहुन्छ, हे परम पावन सोनक आदि ऋषिगण, अब म यहाँहरूलाई महर्षि वाल्मीकि र राजा दृढधनुवा बीच भएको त्यो परम पावन संवादको अगाडिको अंश श्रवण गराउँदछु, जसले मनुष्यको मनमा रहेको अज्ञानता र मोहको जाललाई जरैदेखि नष्ट गरिदिन्छ। परम पूजनीय त्रिकालदर्शी महर्षि वाल्मीकि सूर्यवंशका प्रतापी राजा दृढधनुवालाई उनको पूर्वजन्मको दिव्य र विस्मयकारी इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन, जब ताम्रपर्णी नदीको पावन किनारमा 4000 वर्षको कठोर र अभूतपूर्व तपस्याको फलस्वरूप साक्षात भगवान श्रीहरि नारायण आफ्नो भव्य चतुर्भुज रूपमा पंक्षीराज गरुडमा सवार भएर प्रकट हुनुभयो, तब ब्राह्मण सुदेवको आनन्दको कुनै सीमा रहेन। उनको सम्पूर्ण शरीर पुलकित भयो, आँखाहरूबाट प्रेमाश्रुको अविरल धारा बग्न थाल्यो र उनले भगवान मुकुन्दको चरण कमलमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। साष्टाङ्ग प्रणाम गरिसकेपछि त्यो परम ज्ञानी र निष्कलङ्क विप्र सुदेव भगवानको त्यो अनुपम नीलमणि जस्तै चम्किलो श्याम वर्णको स्वरूपलाई आफ्नो आँखामा सजाउँदै दुवै हात जोडेर गदगद कण्ठले स्तुति गर्न थाले। हे जगन निवास, हे कमल लोचन, हे भक्त वत्सल, हजुरको जय होस्। हजुर यो चराचर ब्रह्माण्डका एकमात्र सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुनुहुन्छ। हजुरका चरण कमलबाट निस्किएको गङ्गा जलले तीनै लोकलाई पवित्र बनाउँछ। हे देव, हजुर आफ्ना भक्तहरूको दुःख र कष्टलाई हरण गर्ने करुणामय हुनुहुन्छ। मैले हजुरको दर्शन पाएँ, मेरो यो मानव जन्म, मेरो यो ब्राह्मण कुल र मेरो यो सम्पूर्ण जीवन आज सफल भयो। हजुरको यो दिव्य दर्शन पाएपछि मेरो अज्ञानताको अन्धकार पूर्ण रूपमा नष्ट भएको छ। हे प्रभु, हजुर सर्वज्ञ हुनुहुन्छ, हजुरको महिमा अनन्त छ। वेद र उपनिषद्हरूले पनि हजुरको वास्तविक स्वरूपको पूर्ण वर्णन गर्न सक्दैनन्। म हजुरको शरणमा आएको छु, मलाई रक्षा गर्नुहोस्। यस प्रकार सुदेव ब्राह्मणले अत्यन्तै भावुक र भक्तिपूर्ण शब्दहरूद्वारा भगवान श्रीहरिको महिमा गाउँदै उहाँको चरण कमलको महिमा वर्णन गर्दै स्तुति गरे। स्तुति समाप्त गरिसकेपछि उनी भगवानको अगाडि अत्यन्तै विनम्र, शान्त र अनुशासित भएर ईश्वरको कृपाको आशा राख्दै हात जोडेर बसे। उनको मनमा एकातिर भगवानको दर्शन पाएको असीम आनन्द थियो भने अर्कोतिर आफ्नो मनमा लामो समयदेखि रहेको सन्तानहीनताको पीडालाई शान्त पार्ने तीव्र अभिलाषा पनि थियो। आफ्ना अनन्य र निष्कपट भक्त सुदेवको यस्तो दिव्य, निष्पाप र प्रेमपूर्ण स्तुति सुनेपछि भगवान श्रीहरि नारायण अत्यन्तै प्रसन्न हुनुभयो। उहाँको मुखमण्डलमा रहेको मधुर मुस्कान अझ बढी प्रगाढ भयो। उहाँको कमल नयनबाट सुदेव प्रति अगाध करुणा र वात्सल्यको अमृत बर्सिरहेको थियो। तसर्थ भगवान नारायणले आफ्नो भक्तको स्तुति सुनेपछि आकाशमा मडारिने नयाँ जलले भरिएको मेघको गर्जन जस्तै गम्भीर, मधुर, ओजस्वी र ब्रह्माण्डलाई गुन्जायमान बनाउने दिव्य वाणीमा सुदेवलाई सम्बोधन गर्दै भन्नुभयो, हे वत्स सुदेव, हे श्रेष्ठ ब्राह्मण, तिम्रो यो अनन्य भक्ति, तिम्रो यो पवित्र आचरण र तिम्री पत्नी गौतमी सहित तिमीले ताम्रपर्णी नदीको किनारमा गरेको यो 4000 वर्षको अत्यन्तै घोर, उग्र र अभूतपूर्ण तपस्याबाट म पूर्ण रूपमा सन्तुष्ट र प्रसन्न भएको छु। तिम्रो यो तपस्याको तेजले गर्दा तिनै लोक डगमगाएका छन्। हे विप्रवर, म तिम्रो सामु प्रकट भएको छु र म तिम्रो दुःखको अन्त्य गर्न चाहन्छु। तसर्थ तिम्रो मनमा जुनसुकै इच्छा वा अभिलाषा भए तापनि तिमी बिना कुनै सङ्कोच मबाट आफ्नो मनपर्ने वर माग, म तिमीलाई त्यो वरदान अवश्य प्रदान गर्नेछु। यो संसारमा मेरो लागि आफ्ना भक्तलाई दिन नसकिने कुनै पनि वस्तु छैन।
आदरणीय श्रोता, भगवान श्रीहरिको यस्तो अत्यन्तै दयालु, कल्याणकारी र मधुर वचन सुनेपछि ब्राह्मण सुदेवको हृदय खुसीले गदगद भयो। उनलाई लाग्यो कि अब उनको जीवनको सबैभन्दा ठूलो दुःख, उनको घरको शून्यपन र उनको निसन्तान हुनुको अभिशाप सधैँका लागि अन्त्य हुनेछ। उनले आफ्नी पत्नी गौतमीले दिएको उपदेश र आफ्नो मनको पुरानो पीडालाई सम्झिए। सुदेवले पुनः एकपटक भगवानको दिव्य चरणमा शिर निहुराउँदै अत्यन्तै आदर र अनुनय विनयका साथमा भने, हे नाथ, हे सर्वेश्वर, हे अनाथका नाथ, यदि हजुर मेरो यस तुच्छ र कठोर तपस्याबाट साँच्चीकै प्रसन्न हुनुभएको हो भने, यदि म हजुरको कृपाको पात्र बनेको छु भने, मलाई यो संसारको धन दौलत ऐश्वर्य राजपाट वा स्वर्गको सुख केही पनि चाहिँदैन। मेरो कुटी सधैँ सुनसान रहन्छ। म र मेरो पत्नी सन्तानको अभावमा दिन रात आन्तरिक रूपमा जलिरहेका छौँ। तसर्थ हे दीनबन्धु, मलाई हजुरको कृपा स्वरूप एउटा अत्यन्तै श्रेष्ठ गुणवान, दीर्घायु, सदाचारी र हाम्रो कुलको नाम रोशन गर्ने उत्तम पुत्र प्रदान गर्नुहोस्, जसले यस लोकमा हाम्रो सेवा गरोस् र परलोकमा हाम्रो सद्गतिका लागि पिण्डदान र तर्पण गरोस्। मेरो घरको यो सुन्नतालाई मेटाइदिनुहोस्। यही मेरो एकमात्रै ठूलो अभिलाषा हो। ब्राह्मण सुदेवको यस्तो करुण र पुत्र प्राप्तिको तीव्र इच्छाले भरेको वचन सुनेपछि भगवान श्रीहरि नारायणको प्रसन्न मुखमण्डल अचानक केही गम्भीर र उदास भयो। उहाँले आफ्ना भक्तको भक्तिलाई त देख्नुभएको थियो, तर सृष्टिको अटल नियम र कर्मको सिद्धान्तको मर्यादा पनि उहाँको हातमा थियो। भगवान श्रीहरिले सुदेवलाई हेर्दै अत्यन्तै गम्भीर र केही निष्ठुर जस्तो सुनिने स्वरमा भन्नुभयो, हे वत्स सुदेव, तिम्रो यो माग सुनेर मेरो हृदय पनि करुणाले भरिएको छ। परन्तु हे श्रेष्ठ ब्राह्मण, म तिमीलाई सृष्टिको एउटा यस्तो कठोर र अटल सत्य बताउन गइरहेको छु, जसलाई सुन्दा तिमीलाई कष्ट हुन सक्छ। हे विप्र, पुत्रको सुख र सन्तानको सौभाग्य सृष्टिकर्ता विधाता ब्रह्माले तिम्रो यस जन्मको भाग्यको पानामा लेखेका छैनन्। अब तिमीले मलाई पुत्रको वरदान माग्यौ, तब मैले तिम्रो भाग्य अभिलेखको सबै अक्षरहरू र तिम्रा पूर्व जन्मका कर्महरूको गहिरो लेखाजोखा ध्यानपूर्वक हेरे। हे वत्स, तिम्रो पूर्वजन्मको कर्मको गम्भीर दोषका कारण विधाताको त्यो लेख अनुसार तिमीलाई केवल यस जन्ममा मात्र होइन, बरु आगामी 7 जन्मसम्म पनि अलिकति पनि पुत्रको सुख प्राप्त हुने योग छैन। 7 जन्मसम्म तिमी निसन्तान नै रहनेछौ। यो विधाताको अमेट लेख हो। म सृष्टिको नियम र कर्मको यो गतिलाई सामान्यतया बदल्न सक्दिनँ, किनकि यो ब्रह्माण्ड कर्मकै नियममा आधारित छ। तसर्थ हे ब्राह्मण, तिम्रो भाग्यमा पुत्रको सुख नभएका कारण तिमी पुत्र बाहेक अरू कुनै ठूलो वरदान, जस्तै मोक्ष, अक्षय धन वा स्वर्गको सुख माग, म त्यो तत्कालै दिनेछु। तर पुत्र दिनु मेरो लागि सृष्टिको नियम विपरीत हुन जान्छ। जब ब्राह्मण सुदेवले साक्षात भगवान श्रीहरि नारायणको मुखारविन्दबाट यस्ता कठोर, निराशाजनक र वज्र प्रहार जस्तै निष्ठुर वचनहरू सुने, तब उनको सम्पूर्ण संसार नै उथल पुथल भयो। उनले सोचेका थिए कि भगवान प्रकट भएपछि उनको सबै दुःखको अन्त्य हुनेछ, तर यहाँ त स्वयं भगवानले नै उनलाई 7 जन्मसम्म निसन्तान रहने भयानक श्राप जस्तो सत्य सुनाइदिनुभयो। भगवानको यो वचन सुदेवका लागि सहन सक्ने क्षमता भन्दा धेरै बाहिर थियो। उनको हृदयमा यति ठूलो आघात पुग्यो कि उनको शरीरको सम्पूर्ण शक्ति क्षणभरमै हराएर गयो। जसरी कुनै जङ्गलमा एउटा ठूलो विशाल र बलियो रुखलाई जराबाटै बन्चरोले काटेर ढालिँदा त्यो भुइँमा पछारिन्छ, ठिक त्यसै गरी त्यो वृद्ध ब्राह्मण सुदेव चेतनाहीन मूर्छित भएर ताम्रपर्णी नदीको त्यसै बालुवामा धरती माथाको काखमा ढ्याम्मै ढले। उनको मुखबाट एउटा सानो आवाज पनि निस्कन सकेन। उनको संसार अँध्यारो भएको थियो। उनको 4,000 वर्षको तपस्याको अन्त्य यस्तो भयानक मानसिक आघातमा होला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन्।
आफ्ना परम पूजनीय पति सुदेवलाई भगवानको अगाडि यसरी चेतनाहीन भएर एउटा मृत रुख जस्तै धरतीमा पछारिएको देखेर उनकी साधारण तर परम सुशीला पतिव्रता साध्वी पत्नी गौतमीको हृदय टुक्रा टुक्रा भयो। उनी आफ्नो पतिको यो अवस्था र आफूहरू सधैँका लागि पुत्रको सुखबाट वञ्चित भएको कठोर सत्यलाई सहन नसकेर भक्कानीर रोइन्। उनको रुवाईले ताम्र पर्णी नदीको सम्पूर्ण वातावरणलाई नै शोकमग्न बनाइदियो। उनी आफ्ना पतिको शिरलाई आफ्नो काखमा राखेर घरिघरि आँसु बगाउँदै विलाप गर्न थालिन्। उनलाई आफ्नो भाग्य र आफ्नो निसन्तान जीवनप्रति अत्यन्तै गहिरो दुःख भयो। तर गौतमी महर्षि गौतमकी पुत्री थिइन्। उनको रगतमा र उनको संस्कारमा आध्यात्मिक ज्ञान र विवेकको ठूलो शक्ति थियो। केही समय रोएपछि उनले आफ्नो मनलाई बलियो बनाइन् र आफ्नो भित्री आत्मिक धैर्यलाई जागृत गरिन्। उनले बुझिन् कि यसरी रोएर र भगवानको अगाडि हिम्मत हारेर समस्याको समाधान हुँदैन। तसर्थ त्यो महान नारी गौतमीले आफ्नो आँसु पोछिन् र आफ्नो काखमा मूर्छित अवस्थामा रहेका आफ्ना स्वामीलाई बिस्तारै हल्लाउँदै अत्यन्तै गम्भीर र विवेकपूर्ण अनि ढाडस दिने स्वरमा भन्न थालिन्, हे नाथ, हे मेरा प्राणेश्वर, कृपा गरेर धीरज धारण गर्नुहोस्। आफ्नो मनलाई यसरी कमजोर नबनाउनुहोस् र उठ्नुहोस्। हे स्वामी, साक्षात ब्रह्माण्डका नायक भगवान नारायण हाम्रा अगाडि उभिनु भएको छ। विधाताले हाम्रा ललाटमा जे जति सुख वा दुःखको रेखा लेखिदिएका छन् त्यो त हामीले यस धरतीमा जन्म लिएपछि अवश्य नै भोग्नुपर्छ। प्रारब्धको यो भोग कसैले पनि टारेर टर्दैन। सुख र दुःख त जीवनका दुईवटा पाङ्रा हुन्। यदि हाम्रा भाग्यमा सात जन्मसम्म पुत्रको सुख छैन भने हामीले भगवानको त्यो न्यायपूर्ण निर्णयलाई स्वीकार गर्नुपर्छ। भगवानको उपस्थितिमा यसरी आशा रहित भएर ढल्नु हजुर जस्तो ज्ञानी ब्राह्मणलाई सुहाउँदैन। उठ्नुहोस् र ईश्वरको इच्छालाई शिरोधार्य गर्नुहोस्। आदरणीय श्रोता, ताम्रपर्णी नदीको किनारमा चलिरहेको यो अत्यन्तै कारुणिक, हृदय विदारक र शोकमग्न दृश्यलाई भगवान विष्णुका परम वाहन वेद स्वरूप पंक्षीराज गरुडदेवले धेरै नजिकबाट नियालिरहनु भएको थियो। गरुड, जो स्वयं महापराक्रमी र भगवानका अनन्य सेवक हुनुहुन्छ, उहाँको विशाल र दयालु हृदय त्यस ब्राह्मण दम्पतिको असीम वेदना र विलाप देखेर पुरै पग्लियो। गौतमीको त्यो तीव्र शोक र सुदेवको त्यो मृत प्राय अवस्थाले गरुडको अन्तकरणलाई नराम्रोसँग हल्लाइदियो। त्यो ब्राह्मण दम्पतिको दुःखबाट उत्पन्न भएको गहिरो सहानुभूति र करुणाले गर्दा गरुडदेवको शरीर काम्न थाल्यो। उहाँका आँखाहरू पनि रसाएर आए। उहाँले आफ्ना दुवै ठूला पखेटालाई जोडेर भगवान श्रीहरिको अगाडि आफ्नो शिर झुकाउँदै अत्यन्तै विनम्र र केही गुनासो मिश्रित स्वरमा प्रार्थना गर्न थाल्नुभयो। गरुडले भन्नुभयो, हे हरि, हे जगन्नाथ, हे दीन दयाल, कृपा गरेर एकपटक आफ्नो दिव्य दृष्टि तल गर्नुहोस् र यो शोकको अगाध समुद्रमा डुबेकी असहाय भएर रोइरहेकी ब्राह्मणी गौतमीलाई हेर्नुहोस् र आफ्ना आँखाहरूबाट निरन्तर बगिरहेको आँसुका कारण व्याकुल भई चेतनाहीन भएर धरतीमा ढलेका ती परम भक्त ब्राह्मण सुदेवलाई हेर्नुहोस्। हे प्रभु, हजुरलाई त यो संसारले दीन बन्धु र भक्त वत्सल भन्दछन्। हजुर त आफ्ना भक्तहरूको सानो दुःख पनि सहन नसक्ने दयालु हुनुहुन्छ। तर आज यी अनन्य भक्तहरू जसले हजुरकै लागि 4000 वर्षसम्म आफ्नो शरीरलाई सुकाएर कठोर तपस्या गरे, उनीहरूको यो महादुःख र क्रन्दनलाई देख्दा पनि हजुरको त्यो प्रसिद्ध दया र करुणा कहाँ हरायो? हजुर कसरी यति कठोर हुन सक्नुहुन्छ? हे लक्ष्मीकान्त, विधाताको नियम त हजुरकै इच्छाको एउटा सानो अंश मात्रै हो। यदि हजुरले चाहनुभयो भने भाग्यको रेखालाई छेडभरमै बदल्न सक्नुहुन्छ। कृपा गरेर आफ्ना यी भक्तहरूको लाज राख्नुहोस् र उनीहरूलाई यो शोकको सागरबाट उद्धार गर्नुहोस्। आफ्ना परम प्रिय र निष्ठावान वाहन गरुडदेवको यस्तो करुणाले भरिएको तार्किक र भक्तिपूर्ण प्रार्थना सुनेपछि भक्तवत्सल भगवान श्री हरि नारायणको हृदय झनभरि द्रवीभूत भयो।
वास्तवमा भगवान त आफ्ना भक्तहरूको परीक्षा लिइरहनु भएको थियो र गरुडको माध्यमबाट उहाँहरूको भक्ति र संसारको करुणाको सम्बन्धलाई प्रकट गर्न चाहनुहुन्थ्यो। गरुडको यो निस्वार्थ प्रार्थनाले भगवानको करुणामय स्वभावलाई पूर्ण रूपमा जागृत गरायो। तसर्थ श्री नारायणले गरुडदेवलाई हेर्दै कानका लागि अमृतको धार जस्तै सुनिने गरे अत्यन्तै मधुर सुखदायक र कल्याणकारी वचनमा भन्नुभयो, हे पंक्षीराज गरुड, तिम्रो यो परोपकारी र दयालु हृदय देखेर म अत्यन्तै प्रसन्न भएको छु। तिमीले यी भक्तहरूको दुःखलाई आफ्नै दुःख सम्झियो, यो नै साँचो वैष्णवको लक्षण हो। हे गरुण, यद्यपि विधाताको लेख अनुसार यिनीहरूको भाग्यमा पुत्रको सुख लेखिएको छैन, सात जन्मसम्म यिनीहरू निसन्तान हुने योग छ, परन्तु मेरा लागि मेरा भक्तहरूको आर्तनाद र तिम्रो यो प्रार्थना सृष्टिको कुनै पनि नियम भन्दा धेरै माथि छ। म आफ्ना भक्तलाई कहिले पनि निराश पारेर फर्काउन सक्दिन। तसर्थ हे गरुण, म तिम्रो यो प्रार्थनालाई स्वीकार गर्दछु। म सृष्टिको यो नियमलाई र विधाताको त्यो लेखलाई मेरो विशेष कृपाको शक्तिले यही छेड बदलिदिन्छु। म यस परम भक्त सुदेव ब्राह्मण र उनकी साध्वी पत्नी गौतमीलाई उनीहरूको मनले चिताएको जस्तै उनीहरूको इच्छा अनुसारकै एउटा परम श्रेष्ठ दिव्य र गुणवान पुत्र शीघ्र नै प्रदान गर्नेछु। अब यिनीहरूको जीवनमा शोकको कुनै स्थान रहने छैन। भगवान श्री हरि नारायणको यस्तो अत्यन्तै अनुकूल सुखद र अमृतमय वचन सुनेपछि पंक्षीराज गरुडको हर्षको कुनै सीमा रहेन। उहाँ अति नै प्रसन्न हुनुभयो र भगवानको अनुमति पाएपछि गरुडदेवले आफ्नो दिव्य शक्तिको स्मरण गर्नुभयो। उहाँले भगवानको कृपाको अंशलाई धारण गर्दै तत्कालै त्यस ताम्रपर्णी नदीको किनारमा एउटा अलौकिक चमत्कार प्रकट गरिदिनुभयो। गरुडदेवले आफ्नो दिव्य सामर्थ्य र भगवानको आशीर्वादको बलले त्यसै क्षण सुदेव र गौतमीको सामुन्य एउटा अत्यन्तै सुन्दर तेजस्वी बाल सूर्य जस्तै चम्किलो मुखमण्डल भएको र माता पिताका समस्त उत्तम गुणहरूसँग पूर्ण रूपमा मेल खाने दिव्य पुत्र प्रकट गरेर उनीहरूको काखमा सुम्पिदिनुभयो। त्यो बालकको शरीरबाट एउटा अलौकिक सुगन्ध र प्रकाश निस्किरहेको थियो, जसले गर्दा सुदेवको त्यो अँध्यारो कुटी र उनीहरूको जीवनको अन्धकार क्षणभरमै टाढा भयो। त्यो दिव्य बालकको स्पर्श पाउने बित्तिकै ब्राह्मण सुदेवको मूर्छा तत्कालै हट्यो। उनी जुरुक्क उठे र आफ्नो अगाडि साक्षात भगवानको मुस्कुराइरहेको रूप र गरुडको कृपाले प्राप्त भएको त्यो सुन्दर पुत्रलाई देखेर परमानन्दको सागरमा डुबे। गौतमीले त्यो बालकलाई आफ्नो छातीमा टाँसेर राखिन् र उनको मातृत्वको तिर्खा मेटियो। ती विप्र दम्पतिले भगवान श्रीहरि र गरुडदेवको चरणमा बारम्बार दण्डवत प्रणाम गर्दै कृतज्ञता व्यक्त गरे। उनीहरूको 4000 वर्षको तपस्या आज साँच्चीकै सफल भएको थियो र उनीहरूले विधाताको भाग्यको रेखालाई समेत भगवानको कृपा र गरुडको माध्यमबाट बदल्न सफल भएका थिए। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई हेर्दै गम्भीर स्वरमा भन्नुहुन्छ, हे राजन दृढ धनुवा, यस प्रकार तिम्रो पूर्व जन्ममा रहेका सुदेव ब्राह्मणका रूपमा तिमीले विधाताको 7 जन्मको निसन्तान रहने भाग्यको कठोर नियमलाई पनि भगवान विष्णु र गरुडको असीम कृपाद्वारा परिवर्तन गराएका थियौ। गरुडदेवले तिम्रो त्यो भक्ति र तपस्याबाट प्रसन्न भएर नै तिमीलाई त्यो दिव्य र अनुपम पुत्र प्रदान गर्नुभएको थियो। हे महाराज, ईश्वरको कृपा र भक्तिको शक्ति कति महान छ भन्ने कुरा तिमीले यस इतिहासबाट बुझ्नुपर्छ। तर अब यो प्रश्न उठ्छ कि पूर्व जन्ममा यति ठूलो तपस्या गर्ने र साक्षात भगवानको दर्शन पाउने तिमी सुदेव ब्राह्मण यस जन्ममा कसरी राजा दृढ धनुवाका रूपमा जन्म लियो र त्यो सुगाले वनमा तिमीलाई कुन रहस्यको कुरा सुनाएको थियो जसले तिम्रो हृदयमा सुल जस्तै बिजिरहेको छ र त्यो सुगा वास्तवमा को थियो? त्यो सम्पूर्ण परम पावन रहस्यमय र आश्चर्यजनक वृत्तान्त म तिमीलाई आगामी 16 अध्यायमा विस्तारपूर्वक सुनाउनेछु र जसलाई सुनेपछि तिम्रो मनको सबै भ्रम र संशय सधैँका लागि नष्ट हुनेछ।
सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई उनको पूर्वजन्मको यो अद्भुत कथा सुनाएर उनको आत्मिक चेतनालाई जागृत गराउनुभयो। यो कथा परम पवित्र र मनुष्यका समस्त पापहरूलाई नष्ट गर्ने खालको छ। अब सुदेव ब्राह्मणले पुत्र प्राप्त गरेपछि त्यस बालकको लालन पालन कसरी गरे र त्यो बालकको कारण सुदेवको जीवनमा कुन नयाँ र अनौठो संकट आइपर्यो र भगवान पुरुषोत्तम मासको व्रतको महिमा त्यहाँ कसरी प्रकट भयो, यो सम्पूर्ण अलौकिक र रहस्यमय वृत्तान्त अब आगामी 16 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामुन्य क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा पूर्व जन्म वृत्तान्ते सुदेव पुत्र प्राप्ति वर्णन नाम 15 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक यो डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9032445 54,
10: 9849578781।

आदरणीय श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: बेला बिहानको 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, कलेर गताब्दा 5127, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 18 गते सोमबार, तदनुसार जुन महिनाको 1 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, प्रतिपदा तिथि ज्येष्ठ नक्षत्र शिव आनन्दादियो कौलभ कर्ण पद्म योगा। आज चन्द्रमा वृश्चिक राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। ताजा काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, आज हामी श्री पुरुषोत्तम मासको 16 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 16 अध्याय।

पन्ध्रौं अध्यायको कथा प्रसङ्गलाई अगाडि बढाउँदै आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, हे परम पावन सदाचारी र दीर्घकालीन यज्ञमा दीक्षित हुनुभएका शौनकादि ऋषिगण, अब म यहाँहरूका सामु महर्षि वाल्मीकि र सूर्य वंशका महाप्रतापी चक्रवर्ती राजा दृढ धनवा बीच भएको त्यो अत्यन्त गोपनीय आध्यात्मिक र कल्याणकारी संवादको अगाडिको 16 अध्यायको पावन प्रसङ्ग विस्तारपूर्वक श्रवण गराउँछु। यो कथा केवल एउटा इतिहास मात्र होइन, यसले मनुष्यको मनमा रहेको पुत्र मोह, सांसारिक आसक्ति, अनित्य संसारको भ्रम र आसन्न मृत्युको डर जस्ता भयानक मानसिक विकारहरूलाई जरैदेखि नष्ट गरेर परम शान्ति र भगवत भक्तिको मार्ग प्रशस्त गर्दछ। तसर्थ यहाँहरू सम्पूर्ण सांसारिक चिन्ताहरूलाई त्यागेर एकाग्र चित्त भई यो अमृतमय कथा श्रवण गर्नुहोस्, किनकि यसै अध्यायमा विधिको कठोर विधान र त्यसलाई पनि परिवर्तन गर्न सक्ने पुरुषोत्तम मासको व्रतको अगाडिको विस्मयकारी पृष्ठभूमि लुकेको छ। परम पूजनीय त्रिकालदर्शी र दिव्य ज्ञानका सागर महर्षि वाल्मीकि राजा दृढ धनुवालाई उनको पूर्वजन्मको त्यो परम पावन इतिहास सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन, जब ताम्र पर्णी नदीको त्यस पवित्र र एकान्त किनारमा 4000 वर्षको घोर तपस्याको फलस्वरूप साक्षात भगवान श्रीहरि नारायण आफ्नो दिव्य चतुर्भुज रूपमा पंक्षीराज गरुडमा सवार भई प्रकट हुनुभयो र आफ्ना अनन्य वाहन गरुडको अत्यन्तै करुणामयी प्रार्थनालाई स्वीकार गर्दै सुदेव ब्राह्मण र उनकी पत्नी गौतमीलाई उनीहरूको मनले चिताएको जस्तै एउटा परम श्रेष्ठ सर्वगुण सम्पन्न र अनुपम पुत्र प्रदान गर्ने दिव्य वरदान दिनुभयो। तब त्यो वातावरण पूर्ण रूपमा आध्यात्मिक उत्सव जस्तै बनेको थियो। यस प्रकार ती विप्र दम्पतिलाई उनीहरूको जीवनको सबैभन्दा ठूलो अभाव मेटिने गरी त्यो अनुपम र दुर्लभ वरदान दिइसकेपछि ती दुवै स्त्री पुरुषका हेर्दा हेर्दै उनीहरूका आँखा अगाडि नै जगतका पालनकर्ता भगवान श्रीहरि नारायण आफ्ना अनन्य वाहन पंक्षीराज गरुडको पिठ्योमा सवार भएर आकाश मार्ग हुँदै आफ्नो परम पावन सनातन र सुखमय धाम वैकुण्ठ लोकतर्फ प्रस्थान गर्नुभयो। भगवान नारायण अन्तर्ध्यान हुनुभएपछि पनि सुदेव र गौतमी धेरै समयसम्म आकाशतर्फ नै एकनासले हेरिरहे, जहाँ गरुडका विशाल पखेटाहरूबाट निस्किएको सामवेदको दिव्य ध्वनि अझै पनि अन्तरिक्षमा गुन्जायमान भइरहेको जस्तो भान हुन्थ्यो। उनीहरूको हृदय कृतज्ञता, भक्ति र असीम आनन्दले पूरै भरिएको थियो र उनीहरूले आफूले यस चराचर ब्रह्माण्डकै सबैभन्दा धेरै भाग्यशाली जीव महसुस गरिरहेका थिए। भगवानको त्यो दिव्य स्वरूपको कान्ति उनीहरूको आँखामा र उहाँको त्यो मधुर वाणी उनीहरूको कानमा सधैँका लागि सञ्चित भएको थियो, जसका कारण उनीहरूको कुटी अब केवल एउटा सामान्य बास स्थान मात्र नभएर साक्षात नारायणको मन्दिर जस्तै पवित्र भइसकेको थियो। त्यस परम दुर्लभ र अलौकिक घटना घटेपछि समय आफ्नै गतिमा निरन्तर र शान्तपूर्वक बग्न थाल्यो। भगवानको असीम कृपा, वरदान र आशीर्वादको फलस्वरूप केही समय व्यतीत भएपछि संसारका समस्त शुभ नक्षत्रहरू, अनुकूल ग्रहहरूको दशा र अत्यन्तै पावन घडीमा साध्वी गौतमीको गर्भबाट एउटा परम तेजस्वी, दिव्य, सुन्दर र संसारलाई मोहित पार्ने खालको पुत्रको जन्म भयो। त्यो बालकको जन्म हुने बित्तिकै सुदेवको त्यो पुरानो रित्तो र लामो समयदेखि सुनसान रहेको कुटी एउटा अलौकिक दिव्य प्रकाश र सुगन्धित वायुले पूर्ण रूपमा सुवासित भयो। आफ्नो वृद्ध अवस्थाको अन्तिम चरणमा जीवनको सबै आशा मरिसकेको अवस्थामा यस्तो दिव्य पुत्र पाएका कारण सुदेव शर्माको प्रसन्नता, हर्ष र उत्साहको कुनै सीमा नरहेन।
उनले आफ्नो जीवनको सबैभन्दा ठूलो अभिलाषा र पितृ ऋणबाट मुक्त हुने मार्ग पूर्ण भएको देखे। सुदेवले पुत्र पैदा भएको त्यो परम शुभ र मङ्गलमय समाचार सुन्ने बित्तिकै अत्यन्तै हर्षित र गदगद हुँदै आफ्नो गाउँ आसपासका क्षेत्र टाढा टाढाका कुलीन वेदपाठी सदाचारी र श्रेष्ठ ब्राह्मणहरूलाई आदरपूर्वक आफ्नो कुटीमा निमन्त्रण गरेर बोलाए। ती महान ब्राह्मणहरूको पावन उपस्थितिमा शास्त्रोक्त विधि वैदिक मन्त्रोच्चारण र मङ्गल धुनका बीच सुदेवले आफ्नो नवजात पुत्रको जात कर्म संस्कार अत्यन्तै श्रद्धा र निष्ठापूर्वक सम्पन्न गरे। त्यसपछि उनले परम पवित्र ताम्रपर्णी नदीमा गएर पूर्ण विधि विधानका साथ स्नान गरे र आफ्ना पितृहरू ऋषिहरू तथा देवताहरूको तृप्तिका लागि तर्पण गरे। स्नान गरिसकेपछि सुदेवले ती उपस्थित भएका सबै श्रेष्ठ ब्राह्मणहरूलाई खुसी पार्नका लागि र उनीहरूको आशीर्वाद प्राप्त गर्नका लागि आफ्नी पत्नी गौतमीको सहमतिमा अन्नका ठूला ठूला भण्डार बहुमूल्य वस्त्र स्वर्ण भूमि र सुवर्णका सिंहहरूले सुसज्जित गरिएका अनेकौं दूध दिने लैनो गाईहरू दान गरे। ती श्रेष्ठ ब्राह्मणहरूको मुखबाट निस्किएको आशिषको ध्वनिले सुदेवको कुटी र वरपरको सम्पूर्ण वातावरण गुन्जायमान भयो र सबैले त्यो बालक दीर्घायु कुल दीपक परम ज्ञानी र माता पिताको कीर्ति बढाउने होस् भनी हृदयदेखि नै कामना गरे। आफ्ना पिता सुदेवको मनमा सम्पूर्ण पुराना मनोरथहरू इच्छाहरू र अपूर्ण अभिलाषाहरूलाई पूर्ण गर्दै अनि माता गौतमीको स्नेह एवं वात्सल्यले भरिएको हृदयलाई प्रत्येक क्षण असीम आनन्द प्रदान गर्दै त्यो दिव्य बालक दिन प्रतिदिन असाधारण रूपमा बढ्न थाल्यो। उसको शारीरिक र मानसिक विकासको गति शुक्ल पक्षको चन्द्रमाको समान थियो। जसरी शुक्ल पक्षका चन्द्रमा प्रत्येक दिन आफ्नो नयाँ नयाँ कलाहरूले पूर्ण हुँदै जान्छ र सम्पूर्ण संसारलाई शीतलता र प्रकाश पैदा गर्दछ, ठिक त्यसै गरी त्यो बालक पनि आफ्ना मातापिता छिमेकीहरू र आश्रमका सबै जीव जन्तुहरूका लागि सधैँ सुख र आनन्दको मूल कारण बन्यो। उसको बाल सुलभ मुस्कान तोते बोली र साना साना पाइलाहरूले सुदेव र गौतमीका जीवनका पुराना सबै दुःख र कष्टहरूलाई पूर्ण रूपमा बिर्साइदिएका थिए। जब त्यो बालक केही ठूलो भयो र शिक्षा प्राप्त गर्ने योग्य उमेरको भयो तब पिता सुदेवले शास्त्रको मर्यादा आफ्नो ब्राह्मण कुलको प्राचीन परम्परा र वैदिक नियम अनुसार उसको उपनयन संस्कार अर्थात् योग्य पवित्र व्रतबन्ध संस्कार अत्यन्तै भव्य र आध्यात्मिक रूपमा सम्पन्न गराए। सुदेवले आफ्नो पुत्रको दाहिने कानमा परम पवित्र सृष्टि र शक्तिको मूल आधार मानिने सम्पूर्ण वेदहरूको सार तत्व बोकेको गायत्री मन्त्रको उपदेश दिएर उनलाई दोस्रो जन्म अर्थात् द्विजत्व प्रदान गरे। योग्य पवित्र र मेखला धारण गरेपछि त्यो बालक अत्यन्तै निष्ठा कठोर अनुशासन र पवित्रताका साथ ब्रह्मचर्य व्रतको पालन गर्न थाल्यो। उसले आफ्ना गुरु र पिताको रेखदेखमा वेद वेदाङ्ग उपनिषद धर्मशास्त्र इतिहास र पुराणहरूको गहिरो अध्ययन गर्न थाल्यो। उसको बुद्धि यति प्रखर तीव्र र एकाग्र थियो कि उसले धेरै थोरै समयमा नै ठूला ठूला जटिल शास्त्रहरूको गूढ रहस्य र ज्ञान सहजै हासिल गर्यो। ऊ ब्रह्म मुहूर्तमा उठेर सूर्यदेवको आराधना गर्ने, यज्ञका लागि संविधा र कुश सङ्कलन गर्ने, माता पिताको चरण स्पर्श गरेर उनीहरूको सेवा गर्ने र सधैँ सत्य न्याय एवं पवित्र मार्गमा हिँड्ने गर्थ्यो, जसका कारण उसको तेज वनका अन्य ऋषिहरूका लागि पनि आकर्षणको केन्द्र बनेको थियो। आदरणीय श्रोता, महर्षि वाल्मीकि राजा दृढ धनुवालाई कथाको एक अत्यन्तै गम्भीर कारुणिक र हृदय विदारक मोडतर्फ लैजाँदै अगाडि भन्नुहुन्छ, हे राजन, यसरी सुदेवको घरमा सुख शान्ति समृद्धि र परमानन्दको वर्षा भइरहेको थियो र त्यो बालक आफ्नो ब्रह्मचर्य आश्रमको अध्ययन पूरा गर्दै ठिक 11 वर्ष समाप्त भएर 12 वर्षमा प्रवेश गर्नै लागेका थिए। ठिक त्यसै समयमा एक दिन सुदेवको भाग्यको कडा परीक्षा लिनका लागि वा कुनै अज्ञात विधिको विधानलाई प्रकट गर्नका लागि अन्तरिक्षमा
करोडौं सूर्यहरूको एकत्रित कान्ति तेज र प्रभाको समान महातेजस्वी चमक भएका भूत वर्तमान र भविष्यलाई आफ्नो हत्केलामा चाहिँ देख्न सक्ने त्रिकालदर्शी परम पूजनीय र महातपस्वी देवल ऋषिको अचानक सुधेको त्यस सानो कुटीमा आगमन भयो। देवल ऋषिको त्यो अलौकिक ब्रह्मतेज, जटाजुगा, काँधमा झुन्डिएको कमण्डलू र दिव्य स्वरूपलाई देखेर सुदेव शर्मा अत्यन्त प्रभावित, अचम्मित र आदर भावले ओतप्रोत भए। उनले आफ्नो राजसी वा सामान्य मर्यादालाई बिर्सेर हतार हतार अगाडि बढेर मुनिको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे र उहाँलाई बस्नका लागि एक अत्यन्त पवित्र, सफा र उत्तम आसन बिछाइदिए। जब देवलमुनि त्यस आसनमा आरामसँग प्रसन्न मुद्रामा विराजमान हुनुभयो, तब सुदेवले उहाँको विधिवत पाद्य अर्घ, सुगन्धित फूल, फलफूल र सात्विक सामग्रीहरूद्वारा पूजा अर्चना गरे र उहाँको चरणामित आफ्नो शिरमा धारण गरे। मुनिलाई प्रसन्न र सन्तुष्ट भएको देखेर सुदेवले आफ्ना त्यस वेदपाठी, सर्वगुण सम्पन्न र ब्रह्मचारी पुत्रलाई बोलाएर मुनिको चरणमा पूर्ण भक्तिभावका साथ प्रणाम गर्न लगाए। देवल मुनिले आफ्नो दिव्य त्रिकालदर्शी र योग दृष्टिले त्यस बालकको तेजस्वी अनुहार, हत्केलाका सूक्ष्म रेखाहरू, शारीरिक बनावट र उसको आन्तरिक कुण्डलीको गहिरो एवं सूक्ष्म अध्ययन गर्नुभयो। बालकलाई निकै लामो समयसम्म गम्भीरतापूर्वक हेरिसकेपछि देवल मुनिको अनुहारको चमक अचानक हराएर गयो। उहाँको मुद्रा अत्यन्तै गम्भीर र चिन्ताग्रस्त भयो। उहाँले लामो श्वास फेर्दै सुदेवलाई हेरेर भन्नुभयो, हे सुदेव शर्मा, तिम्रो यो पुत्र परम भाग्यशाली छ, यसमा कुनै शंका छैन। यसको शरीरमा र स्वभावमा संसारका समस्त शुभ, कल्याणकारी र श्रेष्ठ लक्षणहरू स्पष्ट रूपमा विद्यमान छन्। यो वेदहरूको परम ज्ञाता, बुद्धिमान, रूपवान, नम्र, सदाचारी र पितृभक्त छ, जसले तिम्रो कुलको नाम तिनै लोकमा फैलाउने सामर्थ्य राख्दछ। परन्तु हे विप्रवर, यसको जीवनको भाग्यपट्टमा एउटा यस्तो भयानक, अकाट्य र दारुण दोष लुकेको छ, जसले गर्दा यसका ती सम्पूर्ण महागुणहरू, विद्या, बुद्धि र सौभाग्य क्षणभरमै वृथा अर्थात् पूर्ण रूपमा व्यर्थ हुन पुग्छन्। जसरी दुधको एउटा ठूलो भाँडामा विषको एउटा सानो थोपा पर्दा पनि त्यो पुरै नष्ट हुन्छ, ठिक यसै गरी यसको यो एकै दोषले तिम्रो त्यो सम्पूर्ण सुखलाई खरानी बनाइदिनेछ। आदरणीय श्रोता, देवल मुनिको यस्तो अत्यन्तै रहस्यमय, डरलाग्दो र गम्भीर वचन सुनेर सुदेवको हृदय भित्रैभित्रै अनौठो डरले काँप्न थाल्यो। उनको मुटुको धड्कन बढ्दै गयो, श्वास छिटो छिटो फेर्न थाले, उनको अनुहारको रङ उड्यो र उनले अत्यन्तै डर, व्याकुलता र छटपटीका साथ आफ्ना दुवै हात जोडेर मुनिको अगाडि बिन्ती गरे, हे महामुनि, हे त्रिकालदर्शी प्रभु, कृपा गरेर मेरो अज्ञानतालाई हटाउनुहोस्। मलाई स्पष्ट रूपमा बताउनुहोस् कि मेरो यस प्राण प्रिय पुत्रमा यस्तो कुन भयानक दोष छ जसले मेरो वृद्ध अवस्थाको यो एकमात्र सहारा र मेरा सबै सुखहरूलाई नष्ट गर्न सक्छ। म यसको निवारणका लागि आफ्नो ज्यान समेत दिन तयार छु। सुदेवको यो आर्त पुकार र व्याकुलता सुनेर देवल मुनिले आफ्नो चित्तलाई स्थिर राख्दै अत्यन्तै निष्ठुर तर सत्य वचन बोल्दै भन्नुभयो, हे सुदेव, आफ्नो मनलाई बलियो बनाएर सुन।